0: विकसित भारत का सपना पूरा नहीं हो सकता। हरियाणा के हिसार में खेत बचाओ अभियान के समापन समारोह को संबोधित करते हुए श्री चौहान ने कहा कि सरकार एक मोबाइल ऐप विकसित करने पर काम कर रही है जो मिट्टी और उससे आवश्यक उर्वरक की मात्रा के बारे में जानकारी प्रदान करेगा। उन्होंने किसानों को जैविक खेती अपनाने की भी सलाह दी।
1: हम संतुलित खाद डालें, संतुलित कीटनाशक जितनी जरूरत है, जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव यहां भी है, बारिश नहीं हो रही है, तो इस प्राकृतिक संतुलन को हमको बना के रखना पड़ेगा ताकि हमारी धरती सुरक्षित रहे तो हम भी सुरक्षित रहेंगे।
0: श्री चौहान बाद में पूर्वोत्तर जाएंगे। वे गुवाहाटी में उच्च स्तरीय समीक्षा बैठक की अध्यक्षता करेंगे जिसमें असम और आसपास के क्षेत्रों में बाढ़ से हुई फसल, गांवों और बुनियादी ढांचे की क्षति तथा राहत कार्यों की समीक्षा की जाएगी। सरकार ने जीएसटी अपीलीय न्यायाधिकरण के सामने अपील करने की अंतिम तिथि 31 जुलाई तक बढ़ा दी है। वित्त मंत्रालय के अनुसार पिछले वर्ष सितंबर में जारी अधिसूचना में अपील दायर करने की अंतिम तिथि इस वर्ष 30 जून निर्धारित की गई थी। विभिन्न हितधारकों ने जीएसटी अपीलीय न्यायाधिकरण में अपील दायर करने की भारी संख्या के कारण आई तकनीकी बाधा का हवाला दिया था, जिसके बाद सरकार ने अंतिम तिथि बढ़ाकर 31 जुलाई निर्धारित की थी। सरकार ने करदाताओं को भी सलाह दी है कि वे समय रहते ही अपील दायर कर दें और अंतिम तिथि का इंतजार न करें। सेना प्रमुख जनरल उपेंद्र द्विवेदी ने कहा है कि भारतीय सेना को शक्ति किसी एक व्यक्ति से नहीं बल्कि अपने सैनिकों, कमांडरों, पूर्व सैनिकों, उनके परिवारों और देश के नागरिकों के अटूट विश्वास से मिलती है। जनरल द्विवेदी ने कहा कि भारतीय सेना ने पिछले 2 वर्षों में हर मोर्चे पर अपनी तत्परता, संतुलन और सतर्कता को लगातार बनाए रखा है।
2: 4 दशक से अधिक समय भारतीय सेना में सेवारत रहना मेरे जीवन का सबसे बड़ा सौभाग्य रहा। भारतीय सेना किसी एक व्यक्ति विशेष से नहीं बल्कि अपने सैनिकों, कमांडरों, पूर्व सैनिकों, परिवारजनों और देशवासियों के अटूट विश्वास से शक्ति प्राप्त करती। सर्वप्रथम मैं भारतीय सेना के हर सैनिक शामिल वीर गति प्राप्त बलिदानियों को नमन करता हूँ।
0: जनरल द्विवेदी आज नई दिल्ली में सेना प्रमुख के पद से सेवानिवृत्त हो गए हैं। नए सेना प्रमुख जनरल धीरज सेठ को जिम्मेदारी सौंपते हुए जनरल द्विवेदी ने विश्वास व्यक्त किया कि जनरल सेठ के नेतृत्व में भारतीय सेना अपनी गौरवशाली परंपराओं, व्यावसायिकता और दृढ़ संकल्प को कायम रखते हुए और भी ऊंचाइयों को छुएगी। इंडियन ऑयल कॉरपोरेशन लिमिटेड ने सोशल मीडिया पर वायरल उस फर्जी नोटिस का खंडन किया है जिसमें दावा किया गया था कि निजी पेट्रोलियम कंपनियां विभिन्न तेल विपणन कंपनियों के लोगों वाले एथेनॉल मिश्रित पेट्रोल को बेच रही हैं। सोशल मीडिया पोस्ट में कॉरपोरेशन ने कहा है कि यह दावा फर्जी है और निगम ने ऐसा कोई नोटिस जारी नहीं किया है। यूरो बैंक ने ग्रीस से भारत में सीमा पार धन हस्तांतरण के लिए यूपीआई सेवा शुरू की है। ये पहल बैंक और नेशनल पेमेंट्स कॉरपोरेशन ऑफ इंडिया इंटरनेशनल पेमेंट्स लिमिटेड के रणनीतिक सहयोग का हिस्सा है। वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने सोशल मीडिया पोस्ट में कहा कि यूरो बैंक में सेवाओं का उद्घाटन भारत के डिजिटल भुगतान पारिस्थितिकी तंत्र के वैश्विक विस्तार में एक और महत्वपूर्ण मील का पत्थर है। भारत ने अफगानिस्तान के रिहायशी इलाकों में पाकिस्तान के हवाई हमलों की कड़ी निंदा की है। विदेश मंत्रालय ने कहा है कि पाकिस्तान की यह कार्रवाई अफगानिस्तान की संप्रभुता पर हमला है और क्षेत्रीय शांति तथा स्थिरता के लिए भी गंभीर खतरा है। विश्व के कई नेता और अंतर्राष्ट्रीय समुदाय ने भी पाकिस्तानी सैन्य हवाई हमलों की निंदा की है। हिंसा पर गहरी चिंता व्यक्त करते हुए संयुक्त राष्ट्र महासचिव एंटोनियो गुतरश ने शत्रुता को तत्काल समाप्त करने का आह्वान किया और सभी पक्षों से नागरिकों की सुरक्षा करने का आग्रह किया। पश्चिम एशिया में तनाव कम करने के लिए चल रहे कूटनीतिक प्रयासों में बाधा आ रही है। दोहा में होने वाली अगले चरण की वार्ता को लेकर अमेरिका और ईरान विरोधाभासी बयान दे रहे हैं। जर्मनी विश्व कप के राउंड ऑफ 32 से बाहर हो गया है। बोस्टन में खेले गए मैच में पराग्वे ने उलटफेर करते हुए जर्मनी को 4-3 से हराया। विश्व कप में पेनल्टी शूटआउट में जर्मनी की यह पहली हार है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
3: दिस इज आकाशवाणी द न्यूज रेड बाय वल्सा विलियम्स। The Eurobank has launched the UPI-based remittance service for cross-border transfers from Greece to India, The initiative is part of the bank's strategic collaboration with the National Payments Corporation of India International Payments Limited. In a social media post, Commerce and Industry Minister Piyush Goyal said the inauguration of services at Eurobank marks another important milestone in the global expansion of India's digital payment ecosystem. He added that with UPI now live in Greece, eligible customers can transfer money instantly, securely and seamlessly. Army Chief General Upendra Dwivedi today said the Indian Army derives its strength not from any single individual but from the unwavering faith of its soldiers, commanders, veterans, families and the citizens of the country. General Dwivedi said this while relinquishing the appointment as the Chief of Army Staff in New Delhi today. He emphasized that serving in the Indian Army for over four decades has been his greatest privilege.
4: Our steadfast soldiers remain deployed across mountains, deserts, glaciers, forests and challenging border regions, safeguarding the nation under all circumstances. They have played a vital role in counter-terrorism operations and have demonstrated exceptional courage and resilience in diverse operational environments. From dense forests to United Nations missions, their unwavering dedication, discipline and professionalism exemplifies the highest standards of service. Operation Sindoor stands as a testament to their valor, operational excellence and steadfast commitment to the nation.
2: Operation Sindoor is a jwalant udaharan.
3: Union Minister of Agriculture and Farmers Welfare Shivraj Singh Chauhan has emphasized that the vision of Viksit Bharat cannot be achieved without developing the agriculture sector. Addressing the closing ceremony of Khet Bachao Abhiyan in Hisar, Haryana today, Mr. Chauhan informed that the government is working on developing a mobile app that will provide information regarding soil and the amount of fertilizer it requires. He urged farmers to use fertilizers and insecticides in their farms rationally in order to maintain the health of the soil. He also advised farmers to adopt the practice of organic farming. The government has extended the due date for filing of appeals before the Goods and Services Tax Appellate Tribunal, GSTAT, till the 31st of next month. According to the Ministry of Finance, an earlier notification dated September last year had notified today as the last date for filing of appeals before GSTAT. It is noted that the due date has been extended in view of the recent representations from various stakeholders highlighting technical difficulties due to the rush to file appeals on the GSTAT portal. The house-to-house distribution of electoral enumeration forms to voters as part of the Special Intensive Revision SIR of electoral rolls across the National Capital Territory of Delhi began today. As part of the exercise, over 13,000 booth-level officers will visit every household till the 29th of next month to distribute pre-printed enumeration forms in duplicate to all existing electors for verification and updation of the electoral rolls. India has reaffirmed its strong support for the Financial Action Task Force, FATF, describing it as an indispensable pillar of the global fight against terror financing and money laundering. The statement came after Pakistan criticized the FATF following the neighboring country's placement on the organization's grey list for increased monitoring. Speaking at a UN event on the sidelines of Counterterrorism Week, India's permanent representative to the UN, Ambassador P. Harish, said attempts to question FATF's credibility reflect fear of scrutiny rather than genuine concerns. In FIFA World Cup, Germany has been knocked out of the tournament in the round of 32. They were eliminated by Paraguay in a shocking 4-3 penalty shootout defeat in Boston after the match ended 1-1 following extra time. With this win, Paraguay advances to the World Cup round of 16. Benchmark domestic equity indices were trading on a flat note during the afternoon session today. The Sensex was up 13 points at 76,742, while the Nifty added 11 points to 23,958 when reports last came in. And with that, we end this news bulletin.
5: ये आकाशवाणी लखनऊ है। इलाकाई खबरों के साथ मैं आमिर हुसैन सिद्दीकी। وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے آج رامپور کے ملک اور بلاسپور اسمبلی حلقوں میں 690 کروڑ روپے سے زیادہ کے 102 ترقیاتی پروجیکٹوں کا افتتاح کیا اور سنگ بنیاد رکھا۔ اس موقع پر اپنے خطاب میں وزیر اعلیٰ نے کہا،
6: وراثت کو سمان دے کر کے کیسے ارتھ ویوستھا کو آگے بڑھایا جا سکتا ہے، اتر پردیش اس کا ماڈل بنا ہے۔ آج پردھان منتری مودی جی کے نیتروتو میں اتر پردیش اس کا ماڈل بن رہا ہے۔
5: ایودھیا میں شری رام مندر کے نذرانے میں مبینہ بے ضابطگیوں کے الزام میں گرفتار 8 افراد کو 14 دنوں کے لیے عدالتی حراست میں رکھنے کا حکم دیا گیا ہے۔ کیس کی سماعت کل ایودھیا ڈسٹرکٹ کورٹ میں اسپیشل جج پریونشن آف کرپشن ایکٹ رجت ورما کے سامنے ہوئی۔ تمام ملزمین کو جیل سے ویڈیو کانفرنسنگ کے ذریعے پیش کیا گیا۔ فی الحال پولیس نے ملزمین کا ریمانڈ طلب نہیں کی ہے۔ اس معاملے کی اگلی سماعت 13 جولائی کو ہوگی۔ اس دوران ایودھیا بار ایسوسی ایشن نے اعلان کیا ہے کہ اس کا کوئی بھی وکیل اس معاملے میں نامزد ملزمین کی نمائندگی نہیں کرے گا۔ دریں اسنا سپریم کورٹ نے کل ایک مفاد عامہ کی عرضی کی فوری سماعت کرنے سے انکار کر دیا، جس میں شری رام مندر بھومی تیرتھ کھیتر ٹرسٹ کو ملنے والے عطیات میں مالی بے ضابطگیوں کا الزام لگایا گیا تھا۔ درخواست میں عدالت کی نگرانی میں ہونے والی تحقیقات اور مالی بے ضابطگیوں کے مکمل آڈٹ کا مطالبہ کیا گیا ہے۔ جسٹس ایم ایم سندریش اور شیل ناگو کی بینچ نے درخواست کی اجلت پر سوال اٹھایا اور کہا کہ گرمیوں کی تعطیلات کے بعد عدالت دوبارہ کھلنے پر اسے درج کیا جائے گا۔ وزیراعلی یوگی آدتیہ ناتھ نے کل پیلی بھیت میں 589 کروڑ روپے سے زیادہ کے مختلف ترقیاتی پروجیکٹوں کا افتتاح کیا اور سنگ بنیاد رکھا۔ اس موقع پر اپنے خطاب میں وزیراعلی نے کہا کہ حکومت نے پیلی بھیت سمیت ریاست کے تمام اضلاع کی ترقی کو تیز کرنے کے لیے عالمی معیار کا بنیادی ڈھانچہ بنایا ہے۔ پروگرام میں مرکزی وزیر مملکت جتن پرساد نے کہا کہ ریاستی حکومت کی عوامی بہبود کی پالیسیوں اور گڈ گورننس کی وجہ سے پیلی بھیت تبدیل ہو رہا ہے۔ پیلی بھیت کے بعد وزیر اعلیٰ نے بھاما شاہ کی یوم پیدائش کے موقع پر مراد آباد میں منعقد ایک پروگرام میں 365 کروڑ روپے سے زیادہ کے مختلف ترقیاتی پروجیکٹوں کا افتتاح کیا۔ وزیر اعلیٰ نے مغربی اتر پردیش کی پہلی ڈیجیٹل جنگی یادگار ترشول انڈین ڈیفنس میوزیم کا بھی افتتاح کیا۔ انہوں نے مراد آباد میں ترقیاتی کاموں، ریونیو، لا اینڈ آرڈر اور محکمہ تعمیرات عامہ کے ایکشن پلان کے تعلق سے ایک ڈویژنل جائزہ میٹنگ میں عہدیداروں کو ضروری ہدایات دیں۔ ریاستی حکومت نے ای رجسٹریشن ماڈیول سے متعلق اپنے سابقہ حکم کو فوری اثر سے منسوخ کر دیا ہے۔ اسٹیمپ اور کورٹ فیس و رجسٹریشن کے وزیر مملکت رویندر جیسوال نے کہا کہ یہ فیصلہ ایڈوکیٹ اور ڈیڈ رائٹرز کی خدشات اور مفادات کی روشنی میں کیا گیا ہے۔
7: اسٹام وبھاگ کا ایک شاسنا دیش آن لائن رجسٹری کی وبھاگ کی طرف سے ایک نواچار کرنے کا پریاس کیا گیا، لیکن اس میں جیو جاری کیے گئے 4/6/2026 کو اس جیو میں تھوڑی سی کریٹیو نہ ہونے کے کارن سے ایک بھرم کشتے بن گئی۔ کئی جگہ ادھیوکتا کئی جگہ ڈیٹ رائٹر کو ایک بھرم ہو گیا کہ ساتھ ہمارا روزگار چھینا جا رہا ہے، اور اس بھرم کو سے ہم لوگ کو باہر نکالنے کے لیے ابھی فی الحال 4/6/2026 کا جو آیا تھا جیو اس کو ہم نرست کرتے ہیں۔
5: سینٹرل بورڈ آف سیکنڈری ایجوکیشن سی بی ایس سی نے کل 3 زبانوں کی پالیسی پر رہنما خطوط جاری کیے۔ بورڈ نے کہا کہ موجودہ درجہ 10 بیچ کو نئی زبان کی پالیسی پر عمل کرنے کی ضرورت نہیں ہوگی۔ بورڈ نے یہ بھی کہا کہ درجہ 7, 8, اور 9 کے طلبہ کو درجہ 10 تک پہنچنے پر ان کی تیسری زبان میں بورڈ کے امتحانات دینے کی ضرورت نہیں ہوگی۔ بورڈ نے کہا کہ کلاس کے لیے مناسب وسائل بر وقت دستیاب کرائے جائیں گے۔ اتر پردیش ایجوکیشن سروسز سلیکشن کمیشن آج سے یو پی ٹی ای ٹی 2026 کے ایڈمٹ کارڈ جاری کرے گا۔ ایڈمٹ کارڈ کمیشن کی آفیشیل ویب سائٹ سے ڈاؤن لوڈ کیے جا سکتے ہیں۔ امتحان 2, 3, اور 4 جولائی کو ہوگا۔ گزشتہ 36 گھنٹوں میں ریاست کے کچھ اضلاع میں ہلکی سے درمیانی بارش ریکارڈ کی گئی۔ پیلی بھیت ضلع میں کل رات سے ہو رہی بارش سے وہاں کے لوگوں کو گرمی سے راحت ملی ہے۔ گورکھپور سمیت کچھ دوسرے اضلاع میں آج صبح سے ہلکی بوندا باندی اور بارش کا سلسلہ جاری ہے۔ محکمہ موسمیات کے مطابق 2 روز میں ریاست میں مانسون کی پیش قدمی کے لیے حالات سازگار ہیں۔ محکمہ نے آج ریاست کے کئی حصوں میں تیز ہواؤں اور گرج چمک کے ساتھ بھاری بارش کی پیش گوئی کی ہے۔ اس کے ساتھ ہی آکاشوانی لکھنؤ سے علاقائی خبروں کا یہ بلٹن ختم ہوا۔
8: मीडियम वेव 314.47 मीटर यानी 954 किलो हर्ट्ज पर, यह आकाशवाणी का नजीबाबाद केंद्र है।